0: آداب، این ایچ کے ورلڈ جاپان کی اردو سروس سے خبروں کے ساتھ وسیمہ عابد اور خلیل شیرازی حاضر ہیں. پیش خدمت ہیں پاکستانی وقت کے مطابق 23 ستمبر رات 9 بجے اور بھارتی وقت کے مطابق 9:30 بجے کی خبریں. اقوام متحدہ کی جنرل اسمبلی میں جاپانی وزیراعظم تاکائچی سنائے نے کہا ہے کہ جاپان قانون کی حکمرانی پر مبنی آزاد اور کھلے بین الاقوامی نظام کو برقرار رکھنے اور ترقی دینے میں اپنا حصہ ڈالتا رہے گا. تاکائچی نے منگل کو نیو یارک میں اقوام متحدہ کی جنرل اسمبلی سے خطاب کیا. انہوں نے اپنی تقریر کا آغاز کرتے ہوئے کہا کہ قانون کی حکمرانی پر مبنی آزاد اور کھلا بین الاقوامی نظام جسے ہم نے فروغ دیا ہے، اسے متعدد محاذوں پر مشکل چیلنجوں کا سامنا ہے. وزیراعظم نے کہا کہ دنیا میں امن و استحکام لانے اور عالمی برادری کے نئے چیلنجوں پر قابو پانے اور خوشحالی لانے میں اقوام متحدہ آج جتنا اہم ہے اتنا کبھی نہیں رہا. انہوں نے عہد کیا کہ جاپان عالمی ادارے کے لیے اپنی اہم ذمہ داریاں نبھاتا رہے گا. شمالی کوریا کے حوالے سے تاکائچی نے روس کے ساتھ اس ملک کے فوجی تعاون کو مضبوط بنانے پر تشویش کا اظہار کیا. انہوں نے شمالی کوریا کے جوہری اور میزائل پروگرام میں پیش رفت کو سلامتی کونسل کی متعلقہ قراردادوں کی صریح خلاف ورزی قرار دیا. تاکائچی نے کہا کہ دوسری جنگ عظیم کے خاتمے کے بعد سے جاپان ایک امن پسند قوم کے طور پر تمام تنازعات کے حل میں قانون کی حکمرانی کو بہت اہمیت دیتا ہے. انہوں نے کہا کہ اس کا اظہار مختلف بین الاقوامی عدالتی اداروں جیسے بین الاقوامی فوجداری عدالت کے لیے جاپان کی مسلسل اعانت اور ان اداروں میں ججوں کی خدمات کی فراہمی سے ہوتا ہے. اقوام متحدہ میں اصلاحات کے حوالے سے تاکائچی نے اقوام متحدہ کے منشور سے نام نہاد دشمن ریاستوں کی شکوں کو ہٹانے کا مطالبہ کیا. یہ جاپان اور جرمنی سمیت ان ممالک سے متعلق ہیں جنہیں بطور دشمن ریاست دوسری جنگ عظیم میں شکست ہوئی تھی. تاکائچی نے اپنی تقریر سمیٹتے ہوئے کہا کہ اقوام متحدہ کی رکن ریاست بننے کے 70 سالوں میں جاپان نے اپنی خالصتاً دفاع پر مبنی پالیسی کے تحت عالمی برادری کے امن اور خوشحالی کے لیے مسلسل کردار ادا کیا ہے. انہوں نے کہا کہ مستقبل میں اس میں کوئی تبدیلی نہیں آئے گی. جاپانی وزیراعظم تاکائچی سنائے اور امریکی صدر ڈونلڈ ٹرمپ نے دفاعی اور اقتصادی سلامتی کے امور پر تعاون کے اعادے کے لیے ایک سربراہی اجلاس منعقد کیا ہے. دونوں رہنماؤں نے منگل کو اقوام متحدہ کی جنرل اسمبلی کے اجلاس کے موقع پر الگ سے ملاقات کی. ٹرمپ نے کہا، جاپان میں انڈسٹری بہت اچھی کارکردگی کا مظاہرہ کر رہی ہے، ملک بہت اچھا چل رہا ہے، بہت بڑی بہتری آئی ہے اور ان سے ملاقات اعزاز کی بات ہے. وہ میری دوست ہیں. گزشتہ کچھ عرصے کے دوران ہم ایک دوسرے کو اچھی طرح جاننے لگے ہیں اور وہ ایک عظیم وزیراعظم بنیں گی. تاکائچی نے جواب دیا کہ وہ دنیا کو اپنے اتحاد کی طاقت دکھانے کے لیے اس موقع سے فائدہ اٹھانا چاہتی ہیں. انہوں نے مزید کہا کہ سیمی کنڈکٹروں اور کلیدی معدنیات جیسے شعبوں میں اقتصادی سلامتی تعاون آگے بڑھ رہا ہے. اقتصادی محاذ کے حوالے سے تاکائچی نے کہا کہ جاپان مسلسل 7 سالوں سے امریکہ میں سب سے بڑا سرمایہ کار رہا ہے. دونوں رہنماؤں نے دو طرفہ اقتصادی تعلقات کو مزید مضبوط بنانے کے عزم کا بھی اعادہ کیا. تاکائچی نے بین الاقوامی فوجداری عدالت ICC کا معاملہ بھی اٹھایا. ٹرمپ انتظامیہ ICC پر سخت موقف اپنا رہی ہے. دونوں رہنماؤں نے کھل کر تبادلہ خیال کیا جس میں تاکائچی نے قانون کی حکمرانی پر زور دیتے ہوئے جاپان کے موقف کا خاکہ پیش کیا.
1: یہ خبریں NHK ورلڈ جاپان کی اردو سروس سے نشر کی جا رہی ہیں. اب مزید خبریں سماعت فرمائیے. سمندری طوفان دوجین سے ریکارڈ بارشیں ہونے کے باعث جاپان کے کانتو خطے میں مٹی کے تودے گرنے سے अब तक 9 अफराद हलाक हो चुके हैं और 5 लापता हैं। ताकतवर तूफान बादोबारा पीर से मंगल तक जापान के करीब आया, जिससे बारिश बरसाने वाले बादल बने जो टोक्यो और उसके आसपास के प्रीफेक्चरों पर मुश्तमिल कांतो खित्ते के ऊपर घंटों मौजूद रहे। कांतो में 8 मकामात पर रिकॉर्ड बारिश हुई। दुजैन हारी तूफान से होने वाली शदीद बारिश के बायस चीबा प्रीफेक्चर के किमित्सु शहर में इस्तेमाल शुदा गाड़ियों की एक डीलरशिप के अहाते में कीचड़ और मलबे की बड़ी मकदार बह आई। 70 के करीब गाड़ियों को नुकसान पहुंचा, जिनमें से कुछ मलबे तले दब गईं। एक पाकिस्तानी के जरिए इंतजाम इस कंपनी के अहाते में 100 गाड़ियां और पुर्जाजात मौजूद थे। मंगल के रोज मुआयना करने पर उन्हें मालूम हुआ कि मिट्टी और मलबे का ढेर तकरीबन 1 से 2 मीटर ऊंचा है और कई गाड़ियां मलबे तले दब गई हैं। उन्होंने बताया कि कंपनी के लिए तमाम मिट्टी और मलबे को खुद से हटाना मुश्किल होगा और वो हुक्काम से अफरादी कुव्वत की मदद हासिल करने का इरादा रखते हैं। उन्होंने कहा कि वो बिल्कुल काम नहीं कर सकते क्योंकि गाड़ियां दब गई हैं और वो इस बारे में फिक्रमंद हैं कि क्या नुकसान के बाद वो अपना कारोबार जारी रख सकेंगे या नहीं। उन्होंने मजीद कहा कि उन्हें एहसास हो गया है कि शदीद बारिश कितनी खौफनाक हो सकती है। अमरीकी सदर डोनाल्ड ट्रंप की जानिब से 3 मीडिया आउटलेट्स पर पाबंदी के बाद टीवी नेटवर्क्स के साथ शदीद होते तसादुम के दरमियान व्हाइट हाउस ने एक नया ट्रंप टीवी लॉन्च कर दिया है। ट्रंप ने जुमे को सोशल मीडिया पर ऐलान किया था कि वो CNN, MS नाउ और पॉलिटिको पर व्हाइट हाउस की कवरेज करने पर पाबंदी लगा रहे हैं। यकजहती के इजहार में अमरीका के दीगर बड़े टीवी नेटवर्क्स ने पीर तक सदर की मुश्तरका कवरेज को मुअत्तल कर दिया। नतीजतन सदर जिन तकरीबात में शरीक थे उनमें से कुछ की वीडियो या ऑडियो कवरेज नहीं हो सकी। व्हाइट हाउस ने उसी दिन ऐलान किया कि एक निजी वीडियो शेयरिंग वेबसाइट का इस्तेमाल करते हुए 24 घंटे चलने वाला स्ट्रीमिंग प्लेटफॉर्म ट्रंप टीवी शुरू किया गया है। व्हाइट हाउस ने सोशल मीडिया पर कहा, हर बड़ा लम्हा आपके टीवी तक नहीं पहुंचा है, अब ये हो पाएगा। बादजा उसी दिन नशरियात भी शुरू हो गई। आगाज एक वीडियो के साथ हुआ जिसमें मुख्तलिफ अमरीकी एनिमे और ड्रामा मनाजिर के क्लिप्स के पस मंजर के साथ ट्रंप टीवी का टाइटल दिखाया गया। उसके बाद ट्रंप की पिछली तकरीर की वीडियो चलना शुरू हो गई।
0: और अब आखिर में आज की अहम खबरों पर एक नज़र। अक्वाम मुत्तहिदा की जनरल असम्बली में जापानी वज़ीर आज़म ताकायची सनाए ने कहा है कि जापान कानून की हुक्मरानी पर मबनी आज़ाद और खुले बैन अल-अक़वामी निज़ाम को बरकरार रखने और तरक्की देने में अपना हिस्सा डालता रहेगा। और जापानी वज़ीर आज़म ताकायची सनाए और अमरीकी सदर डोनाल्ड ट्रंप ने दिफाई और इक्तिसादी सलामती के उमूर पर तआवुन के इआदे के लिए एक सरबराही इजलास मुनक्किद किया है। इसके साथ ही NHK वर्ल्ड जापान की उर्दू सर्विस से खबरें ख़त्म हुई। मजीद खबरों, तबसरों और तज्जियों के लिए आप जब चाहें विजिट कर सकते हैं हमारी वेबसाइट nhk.jp/urdu।